0: ہر بار نئی انسنی کہانی کی الگ انداز میں ہوگی بیانی. کہانی کی مولکتا بنائے رکھتے ہوئے شروتاؤں کے لیے کارکرم روچک اور سگم ہو اس لیے کہانی میں تھوڑے بہت بدلاؤ کیے گئے ہیں. آشا ہے آپ کو کتھا سدھا میں ڈوبنا اچھا لگے گا.
1: کتھا سدھا میں ہم سن رہے ہیں منشی پریم چند کی کہانی آبھوشن. پچھلی کڑی میں آپ نے سنا
2: منگلا سندری نہ سہی پر پتی پر جان دیتی تھی. جو اپنے کو چاہے اس سے ہم ویمکھ نہیں ہو سکتے. پریم کی شکتی اپار ہے. پر شیتلا کی مورتی سریش کے ہردے دوار پر بیٹھی ہوئی منگلا کو اندر نہ جانے دیتی تھی. جس دن شیتلا اس گھر میں منگلا کا مکھ دیکھنے آئی تھی اسی دن سریش کی آنکھوں نے اس کی منوہر چھوی کی ایک جھلک دیکھ لی تھی. سریش ایکانت میں بیٹھے ہوئے شیتلا کے چتر کو منگلا سے ملاتے یہ نشچے کرنے کے لیے کہ ان میں کیا انتر ہے. ایک کیوں من کو کھینچتی ہے, دوسری کیوں اسے ہٹاتی ہے. پر اس کے من کا یہ کھچاؤ کیول ایک چترکار یا کوی کا رساسوادن ماتر تھا. وہ پوتر اور واسناؤں سے رہت تھا. پر جب منگلا نے انت کو بات بات میں ان کی تیور آلوچنا کرنا شروع کر دیا, وہ ان سے اچھلتا کا ویوہار کرنے لگی تو اس کے پرتی ان کا وہ اتنا سوہارد بھی ولپت ہو گیا. گھر میں آنا جانا چھوڑ دیا. प्रातः कालीन ठंडी हवा चल रही थी. सुरेश खुमारी में पड़े हुए स्वप्न देख रहे थे कि मंगला सामने से चली जा रही है. चौंक पड़े, देखा द्वार पर सचमुच मंगला खड़ी है. सुरेश समझ गए. पर उन्होंने उठकर कुछ पूछने की, मनाने की या समझाने की चेष्टा नहीं की. वो यूं ही जड़वत पड़े रहे और मंगला चली गई. इस गांव से निकलकर मंगला उस गांव में पहुंची जहां शीतला रहती थी. शीतला सुनते ही द्वार पर आकर खड़ी हो गई और मंगला से बोली,
3: कुंवर जी से कुछ कहा सुनी हुई क्या?
4: जहां प्रेम नहीं, पूछ नहीं, मान नहीं, वहां अब नहीं रह सकती मैं. बहन, स्त्री के लिए इससे अधिक दुर्भाग्य की बात नहीं कि वो रूपहीन हो. रूप से प्रेम मिलता है और प्रेम से दुर्लभ कोई वस्तु नहीं है.
2: ये कहकर मंगला उठ खड़ी हुई. शीतला ने उसे रोका नहीं. मंगला के जाने के बाद शीतला बहुत देर तक बैठी सोचती रही. अपनी लालसा को, तृष्णा को वो कितनी ही बार धिक्कार चुकी थी. मंगला की दशा देखकर आज उसे आभूषणों से घृणा हो गई.
1: कथा सुधा में आइए सुनते हैं मुंशी प्रेमचंद की कहानी आभूषण का तीसरा भाग.
2: विमल सिंह को घर छोड़े 2 साल हो गए थे. शीतला को अब उनके बारे में भांति भांति की शंकाएं होने लगी थीं. आठों पहर उसके चित्त में ग्लानी और क्षोभ की आग सुलगा करती थी. देहात के छोटे मोटे जमींदारों का काम डांट डपट छीन झपट ही से चला करता है. विमल की खेती बेगार में होती थी. उसके जाने के बाद सारे खेत परती रह गए. कोई जोतने वाला न मिला. इस ख्याल से साझे पर भी किसी ने न जोता कि बीच में कहीं विमल सिंह आ गए तो साझेदार को अंगूठा दिखा देंगे. असामियों ने लगान न दिया. शीतला ने महाजन से रुपए उधार लेकर काम चलाया. दूसरे वर्ष भी यही कैफियत रही. अब की महाजन ने रुपए नहीं दिए. शीतला के गहनों के सिर गई. दूसरा साल समाप्त होते होते घर की सब लेई पूंजी निकल गई. फाके होने लगे. बूढ़ी सास, छोटा देवर, ननद और आप, 4 प्राणियों का खर्च था. नाथित भी आते ही रहते थे. उस पर ये और मुसीबत हुई. मायके में एक फौजदारी हो गई. पिता और बड़े भाई उसमें फंस गए. 2 छोटे भाई, 1 बहन और माता, 4 प्राणी और सर पर आ डटे. गाड़ी पहले ही मुश्किल से चलती थी, अब जमीन में धस गई. प्रातःकाल से कलह आरंभ हो जाता. समदिन समदिन से साले बहनोई से गुथ जाते.